सुपतिपन्नो भगवतो सावकसंघो उचुपतिपन्नो भगवतो सावकसंघो यायपतिपन्नो भगवतो सावकसंघो सामेतिपतिपन्नो भगवतो सावकसंघो यत्तितं जतालि पुरिसयुकानि अर्थपुरिसपुक्खला एष भगवतो सावकसंघो आउनयो पाउनयो तक्किनयो अञ्जलिकरणियो अनुत्तरं पुण्यकृतं लोकसाते यन्तु निमित्तं अवमङ्गलं च यो जामनपो जगुणच सतो पापकहोतु सुविनङ्गकन्तं सङ्खानुभावेन विना समेन्तु यतोऽहं भगिनी अलीयज्जति।